0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा.
7: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिङ ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Bye-bye, Sunday Hunsa. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार आदरणीय श्रोता महानुभावहरू, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. श्रोतावृन्द, तपाईँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र म हुँ प्रस्तुता युक्ता. श्रोता मित्र, यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल, यस कार्यक्रममा म तपाईँलाई भन्ने गर्दछु सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी वा यही टपिक रिलेटेड केही टिप्सहरू म तपाईँलाई दिने गर्दछु. र साथमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइला रमाइला हिन्दी र नेपाली गीतहरू. श्रोता मित्र, आजको हाम्रो कार्यक्रमको विषय अत्यन्त महत्वपूर्ण र सबै उमेर समूहसँग सम्बन्धित छ. आज हामी कुरा गर्दैछौ आँखाको हेरचाह कसरी गर्ने. हजुर, यही विषय सम्बन्धी आज म तपाईँलाई केही टिप्सहरू दिनेछु. हजुर, भनिन्छ नि आँखा भगवानको सबैभन्दा सुन्दर उपहार हो. आँखा बिना जीवन अन्धकार जस्तै हुन्छ. तर हामी धेरै जसोले आँखाको मूल्य तब मात्र बुझ्छौ जब समस्या सुरु हुन्छ. आजको यस कार्यक्रममा श्रोता मित्र, म तपाईँलाई आँखालाई स्वस्थ, सुरक्षित र बलियो राख्नको लागि केही महत्वपूर्ण टिप्सहरू विस्तारमा सुनाउँदैछु. ओके श्रोता मित्र, पहिलो टिप रहेको छ डिजिटल स्क्रिनबाट आँखालाई नियमित आराम दिनुहोस. हजुर, आजकलको युग डिजिटल युग हो. मोबाइल, कम्प्युटर, ल्यापटप र टिभी हाम्रो दैनिकीको हिस्सा बनेको छ. विद्यार्थीहरू अनलाइन क्लास लिन्छन्, अफिसका कर्मचारी दिनभर कम्प्युटर अगाडि बस्छन् र फुर्सद भएकी मोबाइल हेर्ने बानी हामी सबैको छ. तर लगातार लामो समयसम्म स्क्रिन हेर्दा आँखामा थकान, पोलाई, चिलाउने, पानी आउने र कहिलेकाहीँ टाउको दुख्ने समस्या पनि देखिन्छ. त्यसैले 20-20-20 नियम अप्नाउनुहोस्. अर्थात् हरेक 20 मिनटमा कम्तीमा 20 सेकेन्ड 20 फिट टाढा कुनै वस्तुलाई हेर्नुहोस्. यसले आँखाको मांसपेशीलाई आराम दिन्छ र आँखाको स्वास्थ्य जोगाउन मद्दत गर्छ. ओके श्रोता मित्र, यो पहिलो टिप मैले तपाईँलाई भनिसके. अब हामी सुन्नेछौ एउटा नेपाली गीत. गीत रहेको छ छिवाङ लामाको आवाजमा तिम्रै मायामा. यस गीतमा लिरिक्स र कम्पोजिसन चन्द्र सिर्मल र छिवाङ लामाको रहेको छ.

अर्को टिप रहेको छ, आँखाको सरसफाईलाई प्राथमिकता दिनुहोस्। आँखा हाम्रो शरीरको सबैभन्दा संवेदनशील अङ्ग हो, तर हामी धेरै जसो अनायासै फोहोर हातले आँखा मिच्छौ। धुलो लागेको हात, सार्वजनिक ठाउँ छोएको हात सिधै आँखामा लग्दा संक्रमण हुने खतरा धेरै हुन्छ। उदाहरणको लागि, धुलो लाग्दा आँखा मिच्दा रातोपन, पोलाइ र सुजन देखिन सक्छ। त्यसैले आँखा छुनु अघि सधैँ हात साबुन पानीले धुनुहोस्। सुत्न अघि सफा पानीले आँखाको वरिपरि सफा गर्नु पनि राम्रो बानी हो। हजुर, यही अर्को टिप सँगै अब म तपाईँको लागि अर्को एउटा गीत राख्न जाँदैछु। अब हामी एउटा हिन्दी गीत सुन्नेछौँ। गीत रहेको छ सोलमेट बाई अरिजित सिंह।

ओके श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत तिम्रै मायामा बाई छेवाङ लामा। अलराइट श्रोता मित्र, अब म फेरि अर्काको हेरचाहको नै अर्को टिप तपाईँलाई म भन्न गइरहेको छु।

Time from the Bhargale Sunyo Git Soulmate by Arijit Singh and Bacha. Okay, Akhalai Baliyo ra Swastha Rakhna Arko Tip Tira Ma Feri Lagna Chahanchu. Arko Tip Raheko Cha Shrota Mitra, Gham Dhulo ra Dhuwa Bata Akhalai Jogaunu Hos. Hajur Shrota Mahanubhavaru, Tej Gham Ko Kiran, Sadak Ko Dhulo ra Sawari Sadhan Ko Dhuwa Akha Ko Lagi Hanikarak Huncha. Vishesh Gari Motorcycle Chalak, Kisan, Nirman Kshetra Ma Kaam Garne Vyakti ra Bahira Dherai Samay Bitaune Harule Akha Ko Suraksha Garna Atyanta Zaruri Cha. बाहिर निस्कँदा सनग्लास र सुरक्षात्मक चस्मा प्रयोग गर्नुहोस्। यसले आँखामा फोहोर पस्नबाट जोगाउँछ र दीर्घकालीन समस्या हुनबाट बचाउँछ। ओके, यो एउटा अर्को महत्वपूर्ण टिप पछि फेरि हामी सुन्नेछौँ गीत नै गीत रहेको छ वर्ष कर्माचार्य फिचरिङ ब्रिजेश श्रेष्ठको मन छैन। हजुर, यस गीतमा आवाज दिनुभएको छ वर्ष कर्माचार्य र ब्रिजेश श्रेष्ठले। बिट्स मिक्सिङ मास्टरिङ ब्रिजेश श्रेष्ठको रहेको छ भने कम्पोजिसन र लिरिक्स ब्रिजेश श्रेष्ठ र सरिनले दिनुभएको छ। श्रोता मित्र, यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक र ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइललाई म निरन्तरता दिने नै छु। स्टेसन गिप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
1: Kips 98.3 FM, your companion.
0: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. ओके श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा पुनः स्वागत छ तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज यस कार्यक्रममा आज म तपाईँलाई भन्दैछु आँखालाई सुरक्षित बलियो कसरी बनाउने यही सम्बन्धी केही टिप्सहरू हजुर श्रोता मित्र अब ब्रेक पछि फेरि अर्को एउटा टिप नै म तपाईँको लागि दिन जाँदैछु स्वस्थ आँखा केवल बाहिरी हेरचाहले मात्र होइन भित्री पोषणले पनि बनिन्छ त्यसैले भिटामिन ए आँखाको स्वास्थ्यको लागि अत्यन्त आवश्यक हुन्छ यसको कमीले राति राम्रोसँग नदेखिने समस्या अर्थात् रतन्दो हुन सक्छ गाजर हरियो साग सब्जी आँप अन्डा दुध जस्ता खानेकुराहरू नियमित खानुहोस् विशेष गरी बच्चाहरूलाई सानैदेखि साग सब्जी खाने बानी बसाल्नु पर्दछ यसले भविष्यको लागि निकै नै फाइदाजनक हुन्छ अल राइट श्रोता मित्र अब फेरि पनि म युक्त तपाईँको लागि अर्को एउटा रमाइलो गीत नै राख्न चाहँदैछु गीत रहेको छ भिगी भिगी यो गीत प्योर बलिउड रिमिक्सेसबाट रहेको छ

श्रोता मित्र हामीले भर्खरै सुन्यौँ गीत भिगी भिगी। ओके, अब कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा फेरि अर्को एउटा आँखाको लागि टिप्स तपाईँको लागि म राख्न जाँदैछु। टिप रहेको छ श्रोता मित्र, पर्याप्त पानी पिउनुहोस्। हजुर श्रोता महानुभावहरू, पानी शरीरको लागि जति आवश्यक हुन्छ आँखाको लागि पनि त्यति नै आवश्यक हुन्छ। पानीको कमी हुँदा आँखा सुक्खा हुने, पोल्ने र भारी भएको महसुस हुन सक्छ। अफिसमा व्यस्त हुँदा, यात्रामा हुँदा वा चिसो मौसममा हामी पानी पिउन बिर्सन्छौँ। त्यसैले दिनभर समय समयमा कम्तीमा 8 ग्लास पानी पिउने बानी बसाल्नुहोस्। यो टिप तपाईँलाई मैले राखि नै सके। अब हामी फेरि गीत नै सुन्नेछौँ। हामी सुन्नेछौँ अब मुभी घर ज्वाइँबाट गीत बिन्जुरी। यस गीतमा म्युजिक र भोकल एसटी योगीले दिनुभएको छ, लिरिक्स राम अविरल विष्टले दिनुभएको छ, मिक्सिङ र मास्टरिङ एसटी योगीको नै रहेको छ।

राइट श्रोता मित्र हामीले भर्खरै घर जाई मुभीबाट सुन्यौं गीत पिन्जुरी. वेल श्रोता मित्र, आँखालाई स्वस्थ र बलियो बनाउने अर्को टिप म अब तपाईँको समक्ष राख्न जाँदैछु. टिप रहेको छ, पढ्ने र काम गर्ने ठाउँमा ठिक उज्यालो राख्नुहोस्. धेरै उज्यालो वा धेरै अँध्यारो ठाउँमा बसेर पढ्दा आँखामा अत्यधिक दबाव पर्छ. बत्ती कम भएको कोठामा पढ्ने बच्चाहरूमा आँखा दुख्ने, धमिलो देख्ने र चाँडै थकान हुने समस्या देखिन्छ. त्यसैले सधैँ मध्यम र आरामदायी उज्यालो भएको ठाउँमा पढ्ने र काम गर्ने गर्नुहोस्. ओके श्रोता मित्र, यो अर्को एउटा टिप तपाईँको लागि राखि नै सके. हामी फेरि गीततिर नै अगाडि बढ्नेछौँ. हामी सुन्नेछौँ गीत मुभी यार यहाँबाट. गीत रहेको छ लभ मी थोडा अर. यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह. म्युजिक प्रीतमले दिनुभएको छ. लिरिक्स इर्शाद कामिलको रहेको छ. मिक्सिङ र मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ. श्रोता मित्र, यो गीत तपाईँको लागि राखेपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक. ब्रेक पछि

क्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म युक्ता पुनः उपस्थित हुने नै छु र अरू पनि थुप्रै टिप्स तपाईँको लागि लिएर आउनेछु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Engineer Shab, ghar banauna khojdechu. Kun eta ramro hola?
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
4: बाबु पानीको बिल तिरिदे ल
5: ल तिरिदे
6: बाबु बत्तीको बिल तिरिदे आज
5: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
5: ल त्यो पनि तिरिदे
4: तर सबै कुरा यति छिटै कसरी तिरिस
5: किनकि मसँग हाम्रो पात्र छ
6: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01 42 35 888 98 012 35 888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: एक फोन झरे रे के भो एक फोन झरे रे के भो
14: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: पी
5: एस
2: किप्स 98.3 FM योर कम्पानियन
6: किप्स FM 98.3 प्रेजेन्ट ब्युटी हेल्थ एन्ड लाइफस्टाइल ब्रेक पछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा तपाईँलाई पुनः स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. हाम्रो अनलाइन एड्रेस हो kipsfm.com. यसबाट तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी विभिन्न टपिक्समा केही जानकारी वा टिप्सहरू. र आजको टपिक रहेको छ आँखाको फाइदाको लागि के गर्न सक्नुहुन्छ, यही बारेमा केही टिप्सहरू म तपाईँको लागि दिँदैछु. म हुँ आरजे युक्ता. ओके श्रोता मित्र, फेरि पनि अब म टिप्स नै तपाईँको लागि राख्न जाँदैछु. टिप रहेको छ आँखामा समस्या देखिए ढिलाइ नगर्नुहोस्. हजुर, सानो समस्या हो भनेर आँखाको दुखाइ पोलाए वा धमिलोपनलाई बेवास्ता नगर्नुहोस्. समयमा डाक्टर कहाँ गएर उपचार नगरे सानो समस्या ठुलो बन्न सक्छ. यदि आँखा रातो हुने, धेरै पानी

आउने धमिलो देख्ने वा दुख्ने समस्या देखिएमा ढिलाइ नगरी आँखाको विशेषज्ञलाई देखाउनुहोस्। अलराइट, यो टिप तपाईँको अगाडि मैले राखिसके। अब हामी गीत नै सुन्नेछौ। गीत रहेको छ को होला त्यो टु तिमी आउँछौ कि अनि यस गीतमा आवाज दिनुभएको छ सुमन गुरुङले। लिरिक्स र म्युजिक सुनिल गिरीको रहेको छ। म्युजिक अरेन्जमेन्ट गोपाल र शैलीले गर्नुभएको छ भने मिक्सिङ मास्टरिङ इन्जिनियर हुनुहुन्छ श्याम स्वेत र शैली।

वेल ओके श्रोता मित्र हामीले सुन्यौ गीतको होला त्यो टु तिमी आउँछौ कि भनी। अब फेरि पनि आँखालाई कसरी स्वस्थ र बलियो बनाउन सक्नुहुन्छ यस बारेमा अर्को एउटा टिप तपाईँको लागि म दिन जाँदैछु। टिप रहेको छ, पर्याप्त र गुणस्तरीय निन्द्रा लिनुहोस्। हजुर श्रोता मित्रहरू, निन्द्राले शरीर मात्र होइन आँखालाई पनि आराम दिन्छ। राति ढिलोसम्म मोबाइल हेर्ने बानीले आँखामा थकान, जलन र कालो घेरा देखिन सक्छ। तपाईँ दिनमा कम्तीमा पनि 7 घण्टा शान्त र गुणस्तरीय निन्द्रा लिनुहोस्। राति सुत्नु अघि मोबाइल टाढा राख्नु आँखाको लागि निकै नै राम्रो बानी हो। हजुर श्रोता मित्रहरू, यो टिप एउटा अर्को तपाईँलाई भनिसके फेरि पनि हामी गीत नै सुन्नेछौ। गीत अब हामी सुन्नेछौ मुभी बागी 2 बाट गीत रहेको छ ओ साथी। यस गीतमा आवाज आतिफ असलामले दिनुभएको छ। म्युजिक र लिरिक्स अर्को रहेको छ। एडिसनल भोकल्स पायल देवले दिनुभएको छ। मिक्सिङ आदित्य देवको रहेको छ भने मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ।

हजुर श्रोता मित्र हामीले भर्खरै भागी टूबाट गीत सुन्यौं ओ साथी, फेरि अर्को टिपको नै पालो भइसकेको छ। ओके, अब टिप रहेको छ, चिकित्सकको सल्लाह बिना औषधि प्रयोग नगर्नुहोस्। हजुर श्रोता महानुभावहरू, आँखा रातो भयो भन्दै आफैले औषधि पसलबाट ड्रप किनेर हाल्नु जोखिमपूर्ण हुन सक्छ। एउटै औषधि सबै प्रकारको आँखाको समस्याको लागि उपयुक्त हुँदैन। गलत औषधिले आँखामा थप समस्या निम्त्याउन सक्छ, त्यसैले सधैँ चिकित्सकको सल्लाह अनुसार मात्र आँखामा ड्रप वा औषधि प्रयोग गर्नुहोस्। हजुर श्रोता मित्र, आँखाको हेरचाह कुनै ठुलो कुरा त होइन, सानो सानो बानीको परिणाम हो। श्रोता वृन्द, आजदेखि नै यी टिप्स अप्नाऊ र आफ्नो अमूल्य आँखालाई सुरक्षित राखौ। हजुर, आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल पनि यही सकिन आँटेको छ र तपाईँको लागि अब म अन्तिम गीत राख्न जाँदैछु। हामी सुन्नेछौँ गीत लुकी लुकी। यस गीतमा लिरिक्स, म्युजिक र भोकल रहेको छ अल्मोडा राणा उप्रेतीको र फिमेल भोकल दिनुभएको छ बेनिसा पौडेलले। हजुर, यो गीत अब हामी सुन्नेछौँ र यो गीत राख्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। आशा छ यो कार्यक्रम तपाईँलाई इन्टरटेनिङ लाग्यो र यो कार्यक्रमबाट तपाईँलाई केही फाइदा पनि हुनेछ। ओके, त्यति भन्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहे।

0: Life-Changing Coach。खुशी तब पाइन्छ जब तपाईं आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।
1: Kips FM 98.3 presents Pop Hour।
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 예쁘시 짱 어떡해.
1: नेपाल भाषाया न्याही पुसेचौं मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: History of Rock.
8: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
10: Music Mazza. Music Mazza.
9: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum. Mix Max at 98.3.

0: पुरै एक घंटा तीनवटा मुविज का सुपरहिट गीत
1: एभ्री
2: स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
10: पावर कट्स विथ रिलायबल सील्ड मेन्टेनेन्स फ्री लङ लाइफ SMF ब्याटरीज आल्सो वी डु एक्सचेन्ज विथ योर ओल्ड ब्याटरीज ब्याटरी शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ कन्ट्याक्ट नम्बर 530-2678 530-2678
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
13: एक फूल झरे रे के भो
5: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara de phera
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
7: Mix Max at 98.

Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
6: नेपाली पप Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
7: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
8: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
9: नमस्कार किप्स 98.3 एफएम
10: यो हो किप्स 98.3 एफएम तपाईँ सँगको सहयात्रा
11: मिक्स मैच एट 98

0: life-changing quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउँ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: KIPS FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888।
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko. Naya generation ko.
16: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

0: The Vice sundai hununcha Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ हामी काउन्टडाउन गर्ने गर्दछौँ र दुईवटा सेगमेन्ट्सका गीतहरू पनि सुन्न सक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माइ चोइस सेगमेन्टका गीतहरू नम्बर 3 नम्बर 1 को यात्रा सुरु भइसकेको छ र म निजोल छु तपाईँको साथमा वर्ल्डलाई तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नु होला हाम्रो इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ kipsfm 98.3 मेगाहर्ज अब लाग्छ हामी नम्बर 10 को गीततर्फ र नम्बर 10 को गीत रहेको छ के छ खबर हिरोनी बाई चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार लिरिक्स रहेको छ जया खाती एन्ड चक्रबमको भने म्युजिक दिएका छन् चक्रबमले अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले सुन्छ नम्बर 10 मा के छ खबर हिरोनी
9: किप्स मोस्ट वान्टेड नम्बर 10

अब कार्यक्रममा लागौ नम्बर 9 र 4 नम्बर 9 मा केटी पोस्यो माया बस्यो गाउँदैछन् आशिष अविरल एन्ड अस्मिता अधिकारी. लिरिक्स रहेको छ एक नारायण भण्डारीको. म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले. नम्बर 9 मा सुन्छौ केटी पोस्यो माया बस्यो.

0: अब नम्बर आठको पालो छ. नम्बर आठमा यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात शेष अनुरागीको. भने अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानो पुनले. सुन्छौ नम्बर एटमा चिसो चिसो झरी.
1: Kids must wanted number 8.

0: अब नम्बर सेभेन को पालो छ. नम्बर सेभेनमा यो साता रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक र ऱ्याप गाएका छन् जगत तिरुवाले. अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. सुन्छौ नम्बर सेभेनमा सिटी बजाउँदै.
1: Gift most wanted number 7.

0: Kid Pantry FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
7: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
8: Join our community on Facebook for the latest updates and all the music you love
7: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 megahertz and hit that follow button today
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: एक फूल झरे रे के भो एक फूल झरे रे के भो
13: नेपाली सुपर हिट्स

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: गीत्स मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निजल छु तपाईँको साथमा. कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू काउन्टडाउन सुन सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा र फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले पनि चाहिँ हामी लाग्दैछौँ नम्बर 6 तर्फ. नम्बर 6 तिमी यति राम्री छौ कि गीत रहेको छ प्रमोद खरेल एन्ड अनु चौधरीको आवाजमा. लिरिक्स एन्ड म्युजिक रहेको छ विमल अधिकारीको. अरेन्ज गरेका छन् कमल सौरागले. मिक्स मास्टरिङ गरेका छन् कुमार राणाले. नम्बर 6 सुन्छौ तिमी यति राम्री छौ कि.

0: अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेस्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर फाइभमा सुन्छौ माया छ मनमा छ.
1: Kiss Most Wanted number 5.

ओके, काउन्टडाउन जारी रहेको छ. नम्बर फोर तर्फ लागो र नम्बर फोरमा टुक्राएर मेरो माया भाइ मेलिना राई रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फोरमा टुक्राएर मेरो माया.

0: ओके फ्रेन्ड्स, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यास ब्याकको पालो भइसकेको छ र फ्ल्यास ब्याकमा आज मैले ल्याएको छु गीत फर्की फर्की नहेर मलाई बाई द ब्यान्ड एल्बेट्रोस.
1: फ्ल्यास ब्याक.

0: 하셔야 네이프스 좋습니다.
1: 수태야 6:30-7:00 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96 98-012-35-44.

0: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पनीमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड. र म निजल छु तपाईँको साथमा. र तपाईँले कार्यक्रमलाई चाहिँ वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर. त्यस्तै हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम, फेसबुक, टिकटकमा किप्स एफएम 98.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ. पक्कै पनि फलो गर्नुहुन्छ हामीले आशा लिएका छौँ. अहिले पनि चाहिँ हामी नम्बर 3 तर्फ लाग्छौँ. नम्बर 3 तर्फ लाग्ने बेला भइसकेको छ र नम्बर 3 मा यो विक रहेको छ इटालीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको. म्युजिक दिएका छन् अर्जुन कटुवाले भने मिक्स मास्टर गरेका छन् पुखराज सुङकारले. सुन्छौ नम्बर 3 मा इटालीको बजारमा.
1: Kids most wanted number 3.

0: नम्बर टूको पालो छ. नम्बर टूमा यो विक रहेको छ पिआरई बाई बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान. कम्पोजिसन एन्ड लिरिक्स रहेको छ बियोन्डको, मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. सुन्छ नम्बर टूमा पिआरई.
1: Gibbs Most Wanted Number 2.

0: हजुर श्रोता मित्र, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा मलाई मनपर्ने गीतहरू लिएर आउने गर्दछु र आज माई चोइसमा ल्याएको छु राष्ट्रिय सङ रहेको छ रातो र चन्द्र सूर्य बाय द ब्यान्ड नेपथ्य।
1: My choice.

Life-Changing Quotes. सफल व्यक्तिले बोल्नु अघि सोच्छ, असफल व्यक्तिले सोच्नु अघि बोल्छ। यो भनाई हो सुकरातको।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Tune into Weekly 10. Weekly 10.
5: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
5: Nepali Sangeetik Chhetra ka Geet Sangeet ko saath ma Ramaila segments haru karyakram.
2: Music Mazza. Music.
5: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.
7: Yeah.

0: Nepali Pop Flashback Saturday the hero hamro maya thiyo Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m. mai mara sajha mai mara sajha pachhi lage
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Classic Hindi pop time
11: chalne lagi hai hawaein sagar bhi lehraaye
0: Classic Hindi pop time at KIPS FM 98.3

0: Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भन्ज्याङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Luga logo. Gadi chadne thau samma jau. Gadi chada. अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Namaskar!
6: Namaskar!
5: Kahiye, kya sunenge aap?
7: Enjoy 60s, 70s and 80s Bollywood numbers.
8: Bollywood Golden Hits.
7: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
9: History of Rock.
10: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.

0: Life-Changing Quotes。सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ। यो भनाई हो खलील जिब्रानको।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
0: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: KIPS FM 98.3 presents

0: पॉप आवर।
1: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
0: एवरी फ्राइडे 12 PM।
2: आफरी उसने जाना की तारीफ मुमकिन नहीं।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-0-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
15: Every Saturday 10 AM, Monday 6 PM, and Friday 2 PM.
0: Enjoy 60s, 70s, and 80s Bollywood numbers.
16: Chandan sabadan, chanchal jitvan, dheere se tera ye.
0: Bollywood golden hits. Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
17: Bachna ae haseeno, lo main aa gaya.
18: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted. KIPS Most Wanted.
19: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डु ट्युन इन टु वीकली 10 वीकली 10
10: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
9: On KIPS 98.3 FM.
0: Nepali Chalchitra ka sadabahar githaru.
11: Meru nindra bhoka tirkha rata rajina
0: ko. Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: नेपाल भाषाया न्याही पुसेचौं मेता
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

life-changing quotes. यदि तपाईं सूर्य जस्तै चमकिलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एक

0: Pénzenetka Mazzalin hoz.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy. Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Puchi Changutu Kele
6: नेपाल भाषाया न्याय पुसेचौं मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: इन आँखों के मस्ती मस्ताने हजार
9: किप्स 98.3 एफएम मा गजल संसार
10: मुझसे मिलने शमा जलाकर आज महल में आज
9: गजल संसार
10: गम का खजाना तेरा भी है मेरा भी।
1: हर एक शनिवार बिल्की 10 बजे।
11: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
12: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
13: 98.3। नमस्कार किप्स 98.3 एफएम।
14: यो हो किप्स 98.3 एफएम, तपाईं सँगको सहयात्रा।
15: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3।

0: Cheeps FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
4: Every Monday 5 PM and Friday 8 PM.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 9851170939 9851170939.
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: एक फूल झरे रे के भो, एक फूल झरे रे के भो.
0: नेपाली सुपर हिट्स.

Classic Hindi Pop Time at KIPS FM 98.3.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको एक बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक

0: साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तो रहेछ.
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596-98-512-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे ल.
8: ल तिरिदे.
9: बाबु, बत्तीको बिल तिर्दे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिर्दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. KIPPS FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युडुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
7: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
8: यू कैन डांस
9: You can sing. All you gotta do is
10: just tune in.
1: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Coach。तपाईं आफै के सोच्नु हुन्छ यो बढी महत्वपूर्ण विषय हो न कि अरूले तपाईंको बारे के सोच्दैछन्। यो भनाई हो संदीप महेश्वरी को।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in. Radio Naya Generation Ko.
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएस

0: मर्मत स्मारक लागि सम्झनुहोला।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888।
9: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू
10: Every Saturday 9 a.m. and Thursday 6 p.m.
11: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday 7 a.m. and Thursday 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू गिफ्ट 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र गिफ्ट 98.3 एफएम मा
0: गिफ्ट 98.3 एफएम
3: नेपाली सुपर हिट्स

0: Life-changing quotes. दुःखको औषधि केही नभएर आशा नै हो। यो भनाई हो विलियम शेक्सपियरको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: Just move your feet.
4: Just move your feet.
3: Enjoy the dance beat.
4: Enjoy the dance beat.
3: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: Давай сдвинемся. KIPPS FM 98.3 MHz, your companion.
1: KIPPS Time check.
2: अहिले दिउँसोको 3 बजेको छ.
3: KIPPS you cool.
4: KIPPS you alive.
5: KIPPS you entertained. KIPPS 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. KIPPS FM 98.3 यर कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ, नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा. तपाईँलाई वर्ल्ड वाइड सुन्नुको लागि KIPPS FM .com हाम्रो पात्रो एप प्रयोग सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई KIPPS FM 98.3 MHz मार्फत. सो अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो सङ्गतर्फ. सङ्ग रहेको छ आशा भोसलेको आवाजमा, लाउरे मुभीबाट साउने झरीमा.

ओके वेलकम ब्याक आफ्टर द्याट ब्युटिफुल सङ. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज. विकली वर्ल्ड न्युजमा पहिलो न्युजतर्फ लग्न चाहन्छु. न्युज रहेको छ, इन्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने. भारत र इन्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्र खरिद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ. सम्झौता अनुसार भारतले इन्डोनेसियालाई ब्रह्मोस क्षेप्यास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने दैनिक भास्करले जनाएको छ. फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरिद गर्ने इन्डोनेसिया तेस्रो मुलुक बनेको समाचारमा उल्लेख छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेसिया भ्रमणको दोस्रो दिन गत मंगलबार जकार्तामा त्यहाँका राष्ट्रपति प्रबोवे सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका हुन्. इन्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र एयर टू एयर क्षेप्यास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ. अपरेशन सिन्दुरमा अस्त्र क्षेप्यास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इन्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो. यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्. यो बन्दरगाह मल्लाका जलडमरू मध्यमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढा पर्दछ. रक्षा क्षेत्रका अतिरिक्त भारतले इन्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ. यसलाई भारतको निर्वाचन प्रणालीमाथिको बलियो विश्वसनीयता र भरोसाको रूपमा हेरिएको छ. त्यस्तै महत्वपूर्ण खनिजहरू क्रिटिकल मिनरल्सको आपूर्ति श्रृङ्खला सप्लाई चेनलाई थप बलियो बनाउन भारतले इन्डोनेसियामा स्टिल, निकेल र रेयर अर्थ म्याग्नेटको उत्पादनमा ठूलो लगानी गर्ने सम्झौता समेत भएको समाचारमा उल्लेख छ. हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ. गीत रहेको छ आँखा आँखा बीचमा बाई एक देव लिम्बू.

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ, इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHO को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कङ्गोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। छिमेकी देश युगाण्डामा पनि 2 जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र 20 जना संक्रमित मध्ये 16 जना निको भएका छन्। कङ्गोको तथ्याङ्क अनुसार यो महामारीमा संक्रमित मध्येबाट भएको मृत्युदर 32% रहेको छ। 254 जना बिरामी निको भएका छन् भने घातक ज्वरोका 354 जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ। उत्तर पूर्वी कङ्गोमा फैलिएको यो महामारी 4 प्रान्तमा पुगेको छ, तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ। बुन्डी बुग्यो प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। बुन्डी बुग्यो इबोलाको 2 सम्भावित उपचारको परीक्षण गत बिहिबारदेखि कङ्गोमा सुरु भएको छ। यो परीक्षणमा मोनोक्लोनल एन्टिबडी MBP 134 र एन्टिभाइरल औषधि रिमेडेसिभिरको एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। 500 जनाको मृत्युको यो आँकडा आउँदा WHO सदस्य राष्ट्रहरू गत वर्ष COVID-19 महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्। WHO का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भने, अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खिने छैन। हजुर, अब विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लागौं। गीत रहेको छ घर जाई मुभीबाट बिन्जुरी।

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 शून्य

0: 0 35 444.
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोला दाइ, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: Classic Hindi pop time.
9: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
8: Classic Hindi pop time at KIPS FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: History of Rock.
2: Here I am. Rock you like a hurricane.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: Keeps 98.3 FM, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा र कार्यक्रम आइरहेको छ विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूजमा म निजल छु र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ र कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ अहिले भने हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ उत्तर कोरियाद्वारा नयाँ युद्धपोत काङ कोन परीक्षण उत्तर कोरियाले 5,000 टनको नयाँ विध्वंसक युद्धपोत काङ कोनको सफल परीक्षण गरेको जनाएको छ राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनए का अनुसार नेता किम जोन उनले युद्धपोतको परीक्षणसँगै क्रूज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन् परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया 2 महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् गत वर्ष उद्घाटनका क्रममा दुर्घटनाग्रस्त भएको काङ कोन मर्मतपछि पुनः परीक्षण गरिएको हो उत्तर कोरियाले आफ्नो नौसेना शक्ति र युद्ध निरोधक क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोऱ्याएको छ कार्यक्रममा अब नेक्स्ट सङ्गतर्फ लागौं सङ्ग रहेको छ लालिमा लालिमा बा दीपा झा

हजुर श्रोता मित्र, विकली वर्ल्डमा अर्को न्युजतर्फ लाग्न चाहन्छु। न्युज रहेको छ, अमेरिकी नाकाबन्दी विरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपील। क्युबाले संयुक्त राष्ट्र संघको महासभामा भएको बहसका क्रममा आफू विरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई निर्दयी भन्दै त्यसको कड़ा निन्दा गरेको छ। क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै भने, अमेरिकी सरकारले क्युबा विरूद्ध बहुआयामिक र गैर परम्परागत युद्ध सञ्चालन गरिरहेको छ, जुन झण्डै 7 दशकदेखि जारी छ। पछिल्ला 7 महिनामा यो झन क्रूर र निर्दयी बनेको छ। उनले अमेरिकी नाकाबन्दीलाई क्युबाली जनतामाथिको सामूहिक अत्याचारको संज्ञा दिँदै यसको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आग्रह गरे। यस निर्दय अपराधप्रति ध्यान दिनु संयुक्त राष्ट्र संघको पनि जिम्मेवारी हो, उनले भने। रोड्रिगेजका अनुसार मार्च 2025 देखि फेब्रुअरी 2026 सम्मको अवधिमा अमेरिकी नाकाबन्दीका कारण क्युबाले अहिलेसम्मकै धेरै 8 अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा 7% बढी हो। उनले फेब्रुअरीमा अमेरिकाले क्युबामाथि लागू गरेको इन्धन नाकाबन्दीको गम्भीर असर भने यो आँकडामा समेत समावेश नभएको बताए। मंगलबार अफ्रिका र क्यारिबियन क्षेत्रका देशहरू सहित विश्वका विभिन्न क्षेत्रीय संगठनहरूले क्युबाको पक्षमा समर्थन जनाउँदै अमेरिकी नाकाबन्दीको आलोचना गरे। संयुक्त राष्ट्र संघको महासभाले सन् 1992 यता हरेक वर्ष ठूला बहुमतका साथ अमेरिकालाई क्युबामाथिको नाकाबन्दी हटाउन आग्रह गर्ने गैर बाध्यकारी प्रस्ताव पारित गर्दै आएको छ। तर गत अक्टोबरमा यस प्रस्तावप्रतिको समर्थन केही घटेको थियो। त्यसबेला 165 सदस्य राष्ट्रले समर्थन गरेका थिए, जबकि अघिल्लो वर्ष यो संख्या 188 थियो। 7 राष्ट्रले विरोध गरेका थिए भने 12 राष्ट्र तटस्थ बसेका थिए। यस वर्ष मंगलबार बहस गर्ने वा नगर्ने विषयमा भएको मतदानमा पनि समर्थन थप घट्ने संकेत देखियो। 136 राष्ट्रले समर्थन गरे, 9 राष्ट्रले विरोध गरे र 30 राष्ट्र तटस्थ बसे। तटस्थ रहने देशहरूमा क्युबाका परम्परागत समर्थन मानिने जर्मनी र क्यानाडा समेत थिए। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्सले भने, क्युबामाथि कुनै अमेरिकी नाकाबन्दी छैन। क्युबामा वास्तविक नाकाबन्दी भनेको त्यहाँको शासनले आफ्नै जनताको टाउकोमाथि झुन्ड्याएको गिलोटिन हो। हालै हावाना र वाशिङटन बीच भएका कूटनीतिक वार्तालाई उल्लेख गर्दै विदेश मन्त्री रोड्रिगेजले कुनै प्रगति नभएको बताए। उनले भने, अमेरिकी अधिकारीहरूले क्युबालाई पराजित शत्रु वा उपनिवेश सर व्यवहार गरिरहँदासम्म कुनै प्रगति हुने सम्भावना छैन। संयुक्त राष्ट्रसंघका लागि युरोपेली संघका राजदूत स्टाभ्रोस लाम्ब्रिदिनिसले अमेरिकी नीतिको आलोचना गरे पनि क्युबा सरकारको जिम्मेवारी भने रहेको बताए। उनले भने, क्युबाली जनताले भोगेको कठिन अवस्था केवल अमेरिकी नाकाबन्दीका कारण मात्र भएको होइन। उनले मानव अधिकारको सम्मान सहित अर्थतन्त्र र राजनीतिमा अर्थपूर्ण सुधार गर्न क्युबाली सरकारलाई आग्रह गरे। साथै युक्रेन विरुद्धको युद्धमा रुससँग क्युबाले देखाएको निकटताको पनि आलोचना गरे। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघ मुख्यालयबाट रिपोर्ट गर्दै अल जजिराका संवाददाता ग्याब्रियल एलिजोन्डोले हवाना र वाशिङटन बीचको गहिरो अविश्वास र तनाव संयुक्त राष्ट्र संघको बहसमा स्पष्ट रूपमा देखिएको बताए। हालको नाकाबन्दीका कारण क्युबा लामो समयदेखि गम्भीर विद्युत संकटबाट गुज्रिरहेको छ। अमेरिकाले क्युबातर्फ जाने तेल आपूर्तिमा अवरोध गरेपछि देशभर बारम्बार विद्युत कटौती भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा क्युबामाथि तेल आपूर्तिमा नाकाबन्दी गर्ने आदेश दिएका थिए। यो कदम 6 दशकभन्दा लामो समयदेखि कायम कम्युनिस्ट शासनमाथि दबाव बढाउने प्रकरणकै हिस्सा थियो। त्यसयता रुसबाट एउटा मात्र तेल ट्याङ्कर क्युबा पुगेको छ। परिणामस्वरूप सोभियतकालीन पुराना विद्युत उत्पादन केन्द्रहरूमा आवश्यक इन्धनको अभाव चुलिएको छ। देशमा खाद्यान्न, खानेपानी र औषधिको समेत अभाव बढ्दै गएको छ। संयुक्त राष्ट्र संघले क्युबामा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत भनेर रहेको छ, हेर न बाई समीर श्रेष्ठ।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
0: 3 in 1
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
2: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर्केर जानेलाई
1: किप्स अनप्लग्ड
2: लास्ट मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
4: printers don't come better these days for your office backup Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Samanharu Uplabda Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam.
6: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि
11: थप जानकारी तथा बुकिङका लागि
1: 0942538888 9802538888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
16: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
17: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
18: भञ्जाङ चौतारी
17: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
19: Just move your feet
20: just move your feet
19: enjoy the dance beat
20: enjoy the dance beat
19: Dance Beat Friday 8 a.m. and Saturday 6 p.m.

0: यो हो KIBS 98.3 FM तपाई सँगको सहयात्रा
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन KIBS FM 98.3 र म निजल छु तपाईँको साथमा. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज र तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि KIBS FM .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा. आइडी रहेको छ KIBS FM 98.3 मेगाहर्ज. अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ फ्रान्समा गर्मीका कारण मृत्यु हुनेको संख्या 30% बढ्यो. फ्रान्समा जुन महिनाको अन्तिम सातातिर गर्मीका कारण मृत्युको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ. सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ. पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन 22 सुरु भएको सातामा अघिल्लो साताको तुलनामा 2025 थपको मृत्यु भएको छ. यो 29.1% वृद्धि हो. संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकोले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ.

भन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा सोही अवधिमा मृत्यु 62% बढेको छ। पेस डेला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। गत जुनमा फ्रान्सले करिब 11 दिनसम्म जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो। देशका धेरै स्थानमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन्। हरित दलले यसै विषयलाई लिएर सरकार विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौ। सङ रहेको छ हेर्दा हेर्दैमा फ्रम द मुभी लास्ट सन।

अब श्रोता मित्र कार्यक्रम विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, पाकिस्तानबाट रिहा भएका 147 जना अफगान नागरिक स्वदेश फिर्ता। पाकिस्तानको नजरबन्दबाट रिहा भएका 147 जना अफगान नागरिकहरू स्वदेश फर्केको अफगानिस्तानको स्वदेश फिर्ती मन्त्रालयले गत बिहिबार घोषणा गरेको छ। मन्त्रालयका अनुसार फर्केका मध्ये 125 जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने 22 जना स्पिन बोल्डक सीमा हुँदै प्रवेश गरेर आएका थिए। पाकिस्तानमा कानून बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिएको मन्त्रालयले जनाएको छ। उनीहरू फर्किएसँगै आवश्यक मानवीय सहायता दिन उनीहरूको गृह प्रान्तमा लगिएको थियो। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ चढी बस्यो फ्रम द मुभी।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, हामीलाई इन्स्टाग्राम टिकटकमा पनि यही आइडीबाट भेट्न सक्नुहुन्छ। आजको लागि भने विकली वर्ल्ड न्यूजबाट विदा माग्न चाहन्छु, नेक्स्ट विक फेरि आउनेछु अर्को न्यूजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3 योर कम्पनी।

0: life-changing quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Keeps 98.3 FM.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, रेडियो नयाँ जेनेरेशनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising, affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: बेस्ट रोमान्टिक हिन्दी सॉन्ग
18: तुझमे रब दिखता है यारा मैं क्या करूं तुझमे रब दिखता है यारा मैं क्या
17: Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: This is Hits 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा

life-changing quotes. मलाई रुख टाल्न 6 घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लगाउने छु। यो भनाई हो अब्राहम लिंकनको।

0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, नोड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS MOST 20 KIPS MOST 20
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: तपाई सुन्दै हुनुहुन्छ
5: के
4: ई
5: ई
4: पी
5: एस
6: KIPS 98.3 FM your companion
7: 3 in 1
8: from the movie Babari

0: जी हो। यो भनाई हो पाब्लो पिकासो को।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: फुलको डाली डालीमा तिम्रो रूपको लाली
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
4: मेरो निन्द्रामा तिर्खाडा तर्दिनको किन छोडेको।
0: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
5: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
11: KIPS FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
17: KIPS FM 98.3 presents Pop Hour।
18: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
17: Every Friday 12 p.m.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: नेपाली सुपर हिट्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709399851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
11: Babu, pani ko bill tiri de lo.
12: La, tiri de.
13: Babu, batti ko bill tiri de aaja.
12: La, la, tiri de.
11: Dada, internet ko pani last dino hai aaja.
12: La. त्यो पनि तिर्दे
11: तर सबै कुरा यति छिटै कसरी तिरिस
12: किनकि मसँग हाम्रो पात्र छ
13: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
12: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: Stay connected with your favorite station keeps FM 98.3 MHz
2: Join our community on Facebook for the latest updates and all the music you love
16: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 MHz and hit that follow button today
17: Are you ready to turn up the volume and rock out like never before?
18: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
17: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
18: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
17: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
18: Radio station, Keeps FM 98.3 MHz.

0: 하셔야 내부세 좋습니다.
1: 수태야 4:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

Tips 98.3 FM, your companion.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: क्लासिक हिन्दी पप टाइम
9: चलने लगी है हवाएं सागर भी लहराए
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: Life-changing quotes. अघि बढ आफ्ना हरेक जिम्मेवारी पूरा गर सफलताले एक दिन तिम्रो पाउ चुम्नेछ।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार

नमस्कार श्रोता मित्र, म युक्त तपाईँलाई स्वागत गर्दैछु कार्यक्रम म्युजिक मसामा। हजुर श्रोता मित्र, म्युजिक मसामा हामी सुन्ने गर्दछौँ फिल्मी, नन फिल्मी, पुरानो नयाँ सबै किसिमका नेपाली गीतहरू। र यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन्, जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। हाम्रो अनलाइन एड्रेस हो www.kipsfm.com। यस एड्रेसद्वारा तपाईँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ संसारको कहीँबाट पनि, र तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रबाट पनि। अलराइट श्रोता मित्र, हामी अब पहिलो गीत सुनेछौँ। पहिलो गीत आजको लागि यस प्रोग्राममा रहेको छ रेलैमा। यस गीतको सिङ्गर हुनुहुन्छ तृष्णा गुरुङ, लिरिक्स र कम्पोजिसन पनि तृष्णा गुरुङको नै रहेको छ, म्युजिक अरेन्जमेन्ट रहेको छ बिजु कर्माचार्य र सन्नी सुनमको, मिक्सिङ मास्टरिङ भनिरहेको छ बिजु कर्माचार्यको।

हजुर श्रोता मित्र, हामीले भर्खरै कृष्ण गुरुङको आवाजमा सुन्यौँ गीत रेलैमा। अब फेरि हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ तिमीलाई बाई सिङ्गर रुबेन भुजेल। लिरिक्स र कम्पोजिसन यस गीतमा रहेको छ उज्जवल दियालीको। म्युजिक प्रड्युसर हुनुहुन्छ मयङ्क सोलान्की।

0: अराइट श्रोता मित्र हामीले सुन्यौ गीत तिमीलाई सिंगर रुबेन भुजेलको आवाजमा. अब कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको.
1: युट्युब धमाका धमाका
0: हजुर युट्युब धमाकामा हामी युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत सुन्ने गर्दछौँ. सो यस सेगमेन्टमा आज गीत रहेको छ सिक्का नोटैमा. हजुर यस गीतमा भोकल्स दिनुभएको छ मेलिना राई र समीर खरेलले. लिरिक्स डी कार्कीको रहेको छ, म्युजिक समीर खरेलको रहेको छ, म्युजिक प्रडक्सन रिकेश गुरुङ किजले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ रहेको छ रिकेश गुरुङ किजको नै. अलराइट श्रोता मित्र यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेक पछि कार्यक्रम म्युजिक मजामा म एकता पुनः उपस्थित हुनेछु र अरू पनि थुप्रै रमाइलो रमाइलो गीत तपाईँको लागि लिएर आउनेछु. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गर्दै रहनुहोला.

0: Johor Kips FM 98.3 MHz.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: किप्स 98.3 FM मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में आज
3: गजल संसार
4: गुम का खजाना तेरा भी है मेरा भी.
5: हर एक शनिवार बिल्की 10 बजे
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग.
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
8: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
11: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
10: वाह, मैले खोजेको जस्तै रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596-98-12-35-444.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
16: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
17: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888, 98-12-35-888.
18: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
19: बाबु, पानीको बिल तिरिदे ल.
12: ल तिरिदे.
6: बाबु, बत्तीको बिल तिरिदे आज.
12: ल ल तिरिदे.
19: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
12: ल त्यो पनि तिरिदे.
19: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ.
6: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
12: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर,
7: ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: हिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा।
1: श्रोता मित्र, आई एम ब्याक आफ्टर द्याट सर्ट कमर्सियल ब्रेक। म हुँ आरजे युक्ता, तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत र एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अनलाइन संसारको कुनै पनि ठाउँबाट। ओके श्रोता मित्र, अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट के छ नयाँको।
0: के छ नयाँ, के छ नयाँ।
1: हजुर, यस सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइलो रमाइलो नयाँ नयाँ गीतहरू। वेल, यस सेगमेन्टको आज पहिलो गीत अब हामी सुन्न जाँदैछौँ। गीत रहेको छ झ्याम्पारम। यो गीत मुभी मालती मङ्गलेबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ रामकृष्ण ढकाल र मेलिना राई। लिरिक्स राजेन्द्र थापाको रहेको छ। म्युजिक डाइरेक्टर हुनुहुन्छ राजन राज शिवाकोटी। अरेन्जर हुनुहुन्छ श्याम श्वेत र शैली।

हजुर श्रोता, मित्र के छ नयाँ सेगमेन्टमा हामीले भर्खरै सुन्यौं गीत भो भो बाइ सिङ्गर्स मिस्टर भान्जा एन्ड सुमिना लो। फेरि पनि के छ नयाँ सेगमेन्टको अब हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ रूपा, यस गीतमा भोकल रहेको छ सुमन भण्डारीको, लिरिक्स र म्युजिक अबिन थापा मगरको रहेको छ भने म्युजिक प्रोडक्सन रहेको छ ज्यान रिक्सको।

मधुसूता मित्र के नया सेगमेंट में हमने भर्खर सुन गीत रूपा बाई सुमन भंडारी वाला यही सेगमेंट में हमी फिर अर्क गीत सुन्ने गीत रहेगा तिमी आऊ ल हजुर यस गीतको राइटर कम्पोजर र पर्फर्मर हुनुहुन्छ युनिश शाही मिक्सिङ र मास्टरिङ फुसिलको रहेको छ भने प्रडक्सन रहेको छ निकेश कार्कीको वेल यो गीत अब हामी सुन्नेछौँ र कार्यक्रममा यस गीतपछि पालो हुनेछ सेकेन्ड कमर्सियल ब्रेकको ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रम म्युजिक मजामा आउने नै छु र अरू पनि थुप्रै गीतहरू लिएर तपाईँको लागि म राख्ने नै छु स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई चेन्ज नगर्नुहोला

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे। Keeps FM 98.3 presents Pop Hour.
6: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
5: Every Friday 12 p.m.

0: हिप्स 98.3 एफएम मा यो हो म्यूजिक मज़ा म्यूजिक मज़ा।
1: ओके श्रोता मित्र, आई एम ब्याक अगेन आफ्टर द्याट ब्रेक। म हुँ आरजे युक्ता। तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मज्दा। हजुर, यस कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू, र हामीलाई तपाईँले अनलाइन संसारको कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ। एप हाम्रो पात्रबाट वा हाम्रो अनलाइन एड्रेस kipsfm.com पनि सुन्न सक्नुहुन्छ। ओके श्रोता मित्र, हामी सुन्नेछौँ अर्को एउटा रमाइलो गीत। गीत रहेको छ नगर न जोक। यस गीतमा आवाज रहेको छ सन्ता गुरुङ र मेलिना राईको, लिरिक्स मिलन विष्टको रहेको छ, म्युजिक र अरेन्जमेन्ट रहेको छ आशिष अविरलको, मिक्सिङ र मास्टरिङ गर्नुभएको छ एचपिएल।

तपाईँ श्रोता मित्र दाँतको सङ नगर न चोक शान्त गुरुङ र मेलना राईको आवाजमा अब फेरि पनि हामी अर्को गीत सुन्नेछौँ. गीत रहेको छ भाग्यमानी. यस गीतमा भोकल म्युजिक र पर्फर्मेन्स रहेको छ छेवाङ लामाको. म्युजिक प्रड्युस गर्नुभएको छ बिटु सञ्जालले.

ओके श्रोता मित्र, हामीले भर्खर सुन्यौं गीत भाग्यमानी छेमाङ लामाको आवाजमा। वेल, अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। अब यस कार्यक्रमको लास्ट गीत हामी सुन्नेछौँ, गीत रहेको छ तिमी बिना। यो गीत मुभी कुमारीबाट रहेको छ। यस गीतमा भोकल रहेको छ केहर सिंह लिम्बूको, लिरिक्स सुमन तामाङले दिनुभएको छ, कम्पोजिसन रहेको छ सुमन तामाङ र केहर सिंह लिम्बूको, अडियो प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ स्टार रिजानको। ओके श्रोता मित्र, अब यो गीत तपाईँको लागि राख्नेछु। यो कार्यक्रमको अन्तिम गीत पनि हुनेछ। श्रोता मित्र, हामीलाई फलो गर्न नबिर्सिनुहोला हाम्रो फेसबुक पेज, इन्स्टाग्राम पेज र टिकटकमा। ओके, यति भन्दै अब म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: मानिसहरूले तपाईँको बारेमा जे सोचे पनि सधैँ तपाईँ आफ्नै गीत गाउन जारी राख्नुहोस्। सधैँ
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12.

0: number 14.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Top Song of the Week at number one.
1: Movie Cocktail 2.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँसँगको सहयात्रा.
0: नेपाली पप फ्ल्याशब्याक

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।